नहीं भाई, मैं तो हर हाल में आपका प्रोग्राम सुनती हूँ, कल भी सुना था पर फोन पास नहीं था, व्हाट्सएप पर मैसेज नहीं कर सकी। इट्स ओके, कोई मसला नहीं है रवीश सिस्टर, अल्लाह आपको खुश रखे, अल्लाह आपको कामयाब करे, अल्लाह आपको कामयाबी दे, बहुत ज्यादा शुक्रिया। इसी तरह इंशाल्लाह बहुत जल्द इधर ही नेटवर्क बहाल हो जाएगा। जुड़ो अल्लाह तासु ठोल कामयाब कर, अल्लाह तासु ठोल बख्तवर का। आज चाचा मुंगसर दे इसना कॉस्मेटिक्स पाकिस्तान प्रोग्राम वावरे दो प खामोशी चा वावरे दो चा मुंगसर बरखवा गिस ले ठोल डी रे साथ मने ने कोमा डी रे साथ शुक्रिया दा कुम वर सरवर सरा लाजी भी इंशाल्लाह जमंग द प्रोडक्ट नु इंतहाब कोई जमंग प्रोडक्ट नु बदजान द पर रवड़ी चा नन जमंग दा प्रोग्राम वावरे दो खवेन दी दी रुन दी मिश्रान दी कशरान दी द मने ना शुक्रिया द जुमे रोज द सूरतुल कहफ तिलावत लाजिम हो कई او ماتا زما د پاره د روغ صحت د پاره دعاګانې وکي او د ځان د پاره الله مو کامیاب کا، الله مو خاد آباد کا، ازنا کانسمنکس پاکستان زنده باد، تاسو ټول پاینده باد، لار د کولاګانو، لار د هایستونو، لار د ازنا کانسمنکس پاکستان.

जी जनाब 0332-80-80-101 0332-80-80-101 गोरा लिया मुतकाल ने कई कॉलेज अटेंड कौन मुठशी पहला पहला जो खुन हाजरी चाय असेक ती दे किम जनामो सराम माशाल्लाह मुनसले को साम एक सरा सरा दे मुबीन और मतीन डेरा मनना जजाक अल्लाह खैर जजा इशफाक भाई डेरा मनना जजाक अल्लाह खैर जजा ओ सरा माशाल्लाह माशाल्लाह माशाल्लाह यो जलबिया تو سرا شیئر کمین کے اقبال نمبر 0348-97-80-495 اقبال نمبر چمیدہ 0332-80-80-101 کالل یا مرتا کئی پہلا میسج جنہ مطا کئی چاہے مطا پتہ لگے جی چے کیم کیم کا سوندے کیم زنا موسرا ماشاءاللہ تو سے پرابتے شو سا دیرہ مننا جزاک اللہ

जी जनाब, केसन का ये जो स्किन क्लियर फार्मूला है आपकी स्किन को क्लियर करने के लिए, चार बड़े मसले होते हैं जिनकी वजह से आपकी स्किन क्लियर नजर नहीं आती है। चार बड़े मसले हैं जिनकी वजह से आपकी स्किन क्लियर नहीं होती है, अनक्लैरिटी होती है जब आपकी स्किन के ऊपर ये चार मसले हो। नंबर वन, छाया, ठीक है जनाब। नंबर टू, झुरियां, ठीक है जनाब। नंबर तीन, पिंपल्स यानी कि दाने। और नंबर चार, स्कार्स, ठीक है जनाब। ये चार चीजें, फ्रेकल भी कहते हैं, स्कार्स भी होते हैं, लार्ज पोर्स भी कहते हैं बाजू का, इसको थोड़े से टर्म्स के आगे हो जाती हैं। तो चार किस्म की जो मसले हैं उनको ये हमारा फार्मूला डील करेगा, क्योंकि हर मसले के लिए हमने अलग से इसके अंदर सीरम ऐड किया है, ठीक है जनाब। अब जो छाइयां हैं उनके ऊपर क्रीम भी काम करती है ना, जैसे हमारी जाफरानी क्रीम है वो भी छाइयों के ऊपर काम करती है, इसके अलावा हमारी ग्लूटा क्रीम है वो भी छाइयों के ऊपर काम करती है, लेकिन ये जो सीरम क्रीम है ये उनसे थोड़ा सा ज्यादा काम करेगी, क्योंकि जनाब इसके अंदर हमने सीरम इन्फ्यूज किया है स्पेशली छाइयों के लिए। और वो कौन सा सीरम है? वो है ट्रांजेमिक एसिड सीरम, ट्रांजेमिक, ठीक है जनाब, मुश्किल से लफ्ज है, लेकिन ये फार्मूला इस वक्त का सबसे लेटेस्ट फार्मूला है छाइयों को रिमूव करने के लिए। छाइयों को रिमूव करने के लिए ये सबसे मौसर सीरम है जो हमने ऐड किया है आप लोगों के लिए इस स्किन क्लियर क्रीम के अंदर। तो नंबर वन क्या होगा? आपकी स्किन क्लियर होगी ट्रांजेमिक एसिड से। नंबर टू, इसके अंदर है एजेलिक एसिड, ये भी बहुत ही प्रीमियम किस्म का जो है सीरम है, जो कि आपके दानों के ऊपर काम करेगा, पिंपल्स के ऊपर काम करेगा, ठीक है जनाब। तीसरा, इसके अंदर हाइलुरोनिक एसिड है। और चौथा, इसके अंदर जो है रेटिनॉल सीरम है, ठीक है जनाब, ये इसके अंदर शामिल किए गए हैं। तो ये चारों मिलकर आपके जो स्किन के मसले हैं, और मैं आज आपको एक बात बताऊं कि अक्सर क्रीमों का एक मसला जो तकरीबन लोगों को पेश आता है हर दूसरे तीसरे बंदे को, वो ये होता है कि जब भी फीमेल्स या मेल क्रीम, नाइट क्रीम का इस्तेमाल करते हैं, उनको दाने निकलना शुरू हो जाते हैं। ये वजह होती है कि दाने इतने खतरनाक चीज होती है कि बंदा तीसरे दिन ही क्रीम छोड़ देता है अगर किसी को दाने निकलना शुरू हो जाए। तो हम दावत देते हैं उन तमाम लोगों को जिनके साथ ये वाला मसला है कि जनाब क्रीम लगाते ही उनको दूसरे तीसरे दिन दाने निकलना शुरू हो जाते हैं, हम गारंटी देते हैं, ठीक है जनाब, हम आपको इस बात की गारंटी देते हैं कि केसन स्किन क्लियर फार्मूले को इस्तेमाल करने के बाद आपको बिल्कुल 1% भी चांसेस नहीं है कि आपको पिंपल्स निकलें, आपको दाने निकलें। और पिंपल्स जो होते हैं ये बहुत बड़ा मसला होते हैं, क्योंकि यही फिर निशानात बनाते हैं और इससे स्किन आपकी खराब होती है। तो आप लोगों के लिए एक बहुत ही प्रीमियम क्लास का फार्मूला हमने लॉन्च कर दिया है, जिसका नाम है केसन स्किन क्लियर फार्मूला। हम इसकी कीमत जो है कितनी रख रहे थे, आप सोच नहीं सकते कि ये जो हमने कीमत रखी है, इसमें बहसियत एक कंपनी के मालिक जो प्रॉफिट मैंने रखा है ना, वो दुकानदार से भी कम है। यानी कि जो दुकानदार पैसे कमाएगा ना इस क्रीम से, उससे भी हमारी बचत जो है कम है। हमेशा अक्सर ऐसा होता है कि सबसे ज्यादा प्रॉफिट जो होता है वो मालिक का होता है, फिर उसके बाद इस तरह तरतीब होती है। लेकिन ये वो क्रीम है, चूंकि बनाने के ऊपर इसके ऊपर हमारा खर्चा बहुत ज्यादा आया है, तो एक तो तरीकाकार ये है ना कि सारा कुछ हम आपके ऊपर ही डाल दें कि आपके लिए ये क्रीम बनाई है और आपसे ही हमने पैसे वसूल करने हैं, ठीक है जनाब। अब दूसरा तरीका कार ये है कि अपने ऊपर बोझ डालकर अपना प्रॉफिट कम करके लोगों के लिए हम थोड़ा सा रिलीफ कर दें। तो आप यकीन कीजिए कि ये पहली प्रोडक्ट हमारी मार्केट में आ रही है जिसमें मैं इस कंपनी का मालिक होकर दुकानदार से भी मेरा मुनाफा जो होगा वो कम होगा। और इसकी वजह ये है कि इसकी जो लागत है, अगर हम आपको उसी लागत के मुताबिक अपना प्रॉफिट भी मैं उतना रखूं, तो फिर हमारे गरीब लोग, शायद गरीब लोगों की अप्रोच में ये ना होती, जो जिनके मसले स्किन के हैं लेकिन वो बेचारे सफेद पोश हैं, गरीब लोग हैं, शायद वो फिर ये क्रीम ना खरीद सकते। तो एक दफा फिर से जनाब मिस्टर केसन ने, यकीन कीजिए, आप लोगों के लिए कुर्बानी दी, और ये मेरा अल्लाह जानता है,
ٹھیک ہے، یہ میں جانتا ہوں، میرا اللہ جانتا ہے اور کوئی نہیں جانتا، کیونکہ جو پروفٹ ہوتا ہے وہ مالک کو پتا ہوتا ہے یا اس کے رب کو پتا ہوتا ہے. تو اس کریم کے اندر میں نے کتنا پروفٹ اپنا کم کیا ہے اور کتنا اس کے ریٹ کے اوپر ہم نے اتنا سوچا ہے، اور یہ واحد کریم ہے جس کے اوپر ہم نے کوئی 10-12 مرتبہ اس کی ریٹ سیٹ کر کے پھر کم کیا، پھر زیادہ کیا، پھر کم کیا، پھر اخراجات کو دیکھا، کیونکہ یہ سیرم بیس کریم ہے، ٹھیک ہے جناب، اور سیرم کی ٹھیک ٹھاک لاگت آتی ہے. اس کریم کی قیمت یقین کیجئے پہلے ہم 600 سے کم نہیں رکھ رہے تھے، لیکن پھر بہت ساری چیزوں کو ہم نے دیکھا اور آخری ہم نے یہ فیصلہ کیا کہ ایک مہینہ ہم اس کریم کی قیمت کم رکھیں گے تاکہ ہر بندے کی اپروچ میں ہو یہ، یعنی کہ اکتوبر کا جو پورا مہینہ ہے اس میں ہم نے اس کریم کو لو رکھیں گے، ٹھیک ہے جناب. اور یہ اس وجہ سے کہ ہر بندہ اس کو خرید سکے. جو عام کریم خریدتا ہے 350 والی جو خریدتا ہے، وہ تھوڑے سے اور پیسے لگا کر اس سیرم بیس فارمولے کو خریدے، اور پھر اس کے بعد اسے پتہ چلے کہ بھائی جب اس نے یہ کریم خریدی ہے یا 100-150 اگر زیادہ لگایا ہے تو اس کا بینیفٹ کتنا ہوا ہے، اور اس کی سکن کتنی پیاری ہوئی ہے، اس کا چہرہ کتنا گورا ہوا ہے، اس کی سکن کتنی کلیئر ہوئے. بیسیکلی ہم کلیئرٹی کے اوپر کام کر رہے ہیں، اور چار سیرمز کو ایڈ کرنے کا مقصد ہی یہی ہے کہ آپ کی سکن کو ہم کلیئر دیکھنا چاہتے ہیں. سو جناب میں آپ کو بہت سارے میسیجز، جب سے ہم نے یہ بتایا تھا نا کہ یہ کریم سستی نہیں ہوگی، تقریباً 700 کے لگ بھگ اس کا ریٹ ہوگا، یا 750 یا اس طریقے کا، یا 650-600، تو ہمیں بہت سارے میسیجز آئے اور بہت سارے لوگوں نے کہا کہ بھائی آپ اس طرح کی کریم بنا رہے ہیں لیکن کائنڈلی جو ہے ہم تو اتنی افورڈ نہیں کر سکتے، آپ خیر اس کی مقدار کم رکھیں، لیکن یہ چھوٹی کریم ہونی چاہیے، اتنی زیادہ ہم افورڈ نہیں کر سکتے. تو یقین یہ ساری باتوں کو سامنے رکھتے ہوئے اور بڑی مشکل سے ہم نے یہ فیصلہ کیا کہ سیرم بیس کریم فارمولا ہم آپ کو صرف 450 روپے میں دیں گے جناب. اور یہ 450 روپے میں جب آپ خریدیں گے تو آپ کو پتہ لگ جائے گا کہ جب آپ بازار سے ایک 300-350 والی پہلے جو کریم خریدتے رہے ہیں، یا آپ نے سیرم بیسڈ سیرم انفیوز کریم خریدی ہے، تو اس کا آپ کو کتنا، اس فارمولے کا آپ کو کتنا بینیفٹ ہوا ہے، آپ کی سکن کو کتنی اچھی لگی ہے، اور آپ کو خود پہلے دن سے جب آپ اسے استعمال کریں گے تو یہ آپ کو کتنا ایک فیلنگ دیتی ہے جب آپ صبح اٹھیں گے اور ہر دن آپ کو خوبصورتی کی طرف لے کے جائے گا. پہلے دن کے سٹارٹ سے لے کر ہر آنے والا دن آپ کو خوبصورتی کے ایک نئے لیول کے اوپر لے کے جائے گا.

0: तो जनाब आप लोगों के लिए और ये फार्मूलेशन आप सबने यूज करनी है भाई, ऑयली स्किन वाले हैं, ड्राई स्किन वाले हैं, टू टाइप स्किन वाले हैं, जो भी स्किन के मालिक हैं आप लोगों ने जरूर स्किन क्लियर फार्मूला केसन का जो है हमने न्यूली लॉन्च किया है, इसे इस्तेमाल करना है। और ये सिर्फ एक प्रोडक्ट नहीं, इसके साथ हमने दो क्रीमें और भी लॉन्च की हैं जनाब। वो कौन सी हैं वो भी आपको साथ साथ में हम बताएंगे कि दो और कौन सी क्रीमें भी आज से हमने लॉन्च कर दी हैं। एक कॉलर हमारे साथ है, इनको मौका देते हैं और फिर आगे बढ़ेंगे। जी अस्सलाम वालेकुम।
1: वालेकुम सलाम खलील भाई, माजरत कर रहे हैं, बस ऐसा पहले गलती पर ठीक है क्या, जो शादी पॉइंट है जमात वतनी वास्ते जा रहा ना, तो बस करे दुकान बंद कर रहे हैं।
0: अच्छा चलो ठीक है ठीक है, बस अंदर से तो कोशिश कर सूं कॉल से, तो नमाज का टाइम बिल्कुल आजकल आ गया इन टाइम पे, तो इंशाल्लाह जरूर कोशिश कर सूं तुम्हारे कॉल से थोड़ा जहा 15 मिनट 10 मिनट पहले गिन सुनो कि मैं आले ठीक ठाक है सही
1: और खड़ी है, बस तो जरा थाना जी तो उन्हें गया थे इतवार दीवार।
0: अच्छा जी ठीक है,
1: तो सामान देने तकरीबन 25,000 रुपए का सामान देने थे, उनको आके ही थे जो भाई आपको कोई शेयर दे रहे हैं दे रहे, उन्हें आके ना सौ पैसा फ्री दे सू 1,000 रुपए दी तो एक शेयर फ्री दे सू ना, उन्हें आके जो भाई नहीं है उन लोगों के वास्ते जे लोग परचून वाले गिनने भाई, वो 2,000 रुपए का सामान गिनते हैं तो उन्हें तो एक शेयर से दे सो, 2,000 रुपए का सामान ना के कौन गिन दे रहे ना,
0: बस वो उन्होंने ही तरतीब बढ़ाई हुई है, असल सारी तरफ ऑफर नहीं, ये उन्होंने अपनी तरफ ऑफर दिखती हुई है ना, ठीक है सही, अपनी दुकानदारी वास्ते तो ओ 2,000 रुपए बिल्कुल 1,000 तो पहले ही जल्द अपनी कंपनी तरफ से तो ना, ठीक है जनाब, तो ये उन्होंने ऑफर अपनी है जे उन्होंने 2,000 दूते ठीक रखा हुआ है, तो वो जरूर गल अपनी पॉलिसी के मुताबिक चल सकते, लेकिन मेरा ख्याल है कि अच्छा दुकानदार जे हर हफ्ते 5-6,000 का सामान गिने उक तो फेवर करनी चाहिए थी, तो कुछ देना चाहिए सही कुछ ना कुछ फेवर
1: वो तो नाम देने ना उन्हें को साफ है, लेकिन उन्हें बस तू ना क्वाक जा भाई यार है ना जी भाई यार वही में साल करे लेना बस ना के चलो यार ठीक है कोई गाल नहीं होगी तू समझे देने तो खैर है बात।
0: अच्छा चलो चलो ठीक है, ऐसा उन्होंने गाल कर गिनसू, लेकिन पॉलिसी उन्होंने अपनी बढ़ाई है, उन्होंने आपे बढ़ा के सब कुछ दिशा है, लेकिन गाल 1,000 रुपए वाली नहीं, 2,000 रुपए देते ही परफ्यूम फ्री है, लेकिन इंदी छोड़ ओ तो आपको दुकानदार वाले रेट ते देन देन शायद तो इन वजह को आधे उसन के साथ उनकी बचत नहीं थी दी। आम बंदा जेले वेंदे उनको फुल रेट देते सामान देंदे ना, लेट्स सपोज जिवें हुण शैंपू है वो तो आपको दुकानदार वाले रेट ते देंदे उसन, लेकिन एक आम बंदा जेले वेंदे तो उन्होंने को 30-40 रुपया एक्स्ट्रा गिन देन, तो ये पंछी शिया कोई गिने तो जरूरी गल उन्होंने खर्चा तो नहीं खिलाते, इन वजह को 2,000 दो शिक्षा फ्री दे देंदे अपनी तरफो चलो बस चलो मैंने फर्दर भी उन्होंने गाल कर गिनसा, ते आज सारी तुसा प्रोग्राम सुनदे पे हो सो सारी एक नवा फार्मूला स्किन क्लियर फार्मूला आ गई है, तुहाडे इलाके दे विच बहुत सारे लोग ऐसे होसन जिन्हां स्किन दे मसले चेहरे दे मसले बहुत पुराने वधे होसन ते ठीक ना थींदे पे होसन, ठीक है सही, तो ये फार्मूला जरूर तुहाडे को लोग मंगसे क्योंकि ये इवक लोगों की जरूरत है, इन किस्म का फार्मूला जरा कि सीरम को बनाया फार्मूला है, हाल तक कंपनी का कैं कंपनी का कोनी फर्स्ट टाइम असा गिन के आए, तो एक जरूर अपने को रखे सो स्टार्ट दे लोग तुहाडे को जरूर मंगसे जे प्रोग्राम सुनते पैन, तो इनशाला तुहाडा रब तक रेसे नो नहीं 450 रुपए रेट ही 450 रुपए रेट असा बहुत प्राइस घट करके ए गिन के आए, लेकिन ए रेट सिर्फ हीक महीने वास्ते होसी हीक महीने वास्ते, ठीक है सही
1: क्रीम
0: है स्किन क्लियर क्रीम
1: स्किन
0: ए सही पुराने को पुराने दाग धब्बे छाइया दाने निशानात चेहरे देते कोई भी मसला होवे स्किन साफ ना होवे, ठीक है जनाब, ए हर किस्म के मसला को हल करे सी, दाग धब्बों को खत्म, छाइयों को खत्म, ठीक है जनाब, काले रंग को खत्म, गोरे रंग तरफ गिन के पिंपल्स दाना को भी खत्म करे सी, हर किस्म के मसले दा हल हुए केसन स्किन क्लियर क्रीम
1: तो हुआ
0: नहीं, नहीं नहीं सर नवी आई है, सिर्फ आज सामान पहुंचे जरबत खान को पहली दफा आज पहुंचे सामान, ठीक है जी ठीक है जी, बहुत मेहरबानी शुक्रिया जनाब, तो जनाब इससे पहले व्हाइट डब्बी वाली हमारी क्रीम मौजूद है जनाब और वो है ग्लूटा व्हाइट, ठीक है जनाब, इससे अलावा एक और काली डब्बी वाली है वो है केसन जाफरानी क्रीम, ठीक है जनाब, और अभी हमने आप लोगों के लिए लॉन्च कर दिया है सुपर फार्मूला जनाब जिसका नाम है केसन, जी जनाब, کیسن کی کون سی کریم؟ سکن کلیئر کریم. السلام علیکم.
2: وعلیکم السلام سر خلی خان.
0: سر کی میں حال ہے؟ ٹھیک ٹھاک. ممبر شہجان سر نال موجود ان سی خیریت نال ٹھیک ٹھاک؟
2: شکر ہے سر الحمدللہ. تو سناؤ
0: تہاڈا ایف ایم وقت آج بند ہے
2: جی؟
0: تہاڈا ایف ایم میں کیا آج وقت بند ہے؟
2: نہیں سارا چل رہا پے.
0: اچھا چل رہا پی ہے. کیوں میں کو آواز آئی ہے کہ سلام ڈیئر کیڑ آج تو ایف ایم پر ریکارڈنگ اور فیس بک پر لائیو شو سن رہے ہیں کیڑی گل سی اوتھے ریکارڈنگ لگی پئی ہے؟ نہیں نہیں بس ریکارڈنگ لگی پی ہے یار. انہوں کو کیا مسئلہ ہے ریکارڈنگ کیوں کی لگی پی؟ انہوں کو لائیو پروگرام چلتا بھی ہے ریکارڈنگ لاؤن کا کیا تک بڑھتا ہے؟ لائیو پروگرام لگا پی لنک کیوں نہیں چلے پہ لائیو چلاؤ. ٹھیک ہے
2: سر
0: کو کال کرو. جی جناب پہاڑ پور میں کیا مسئلہ ہے بھائی؟ وہ دس کولابری ہے جی. آپ لوگوں کو لائیو کا لنک گیا ہوا ہے پھر بھی آپ نے لائیو نہیں چلایا ہوا, کیا مسئلہ ہے؟ چلو جی میں پھر بھی ان کو لنک سینڈ کر دیتا ہوں کیونکہ لانچنگ ڈے ہے ہمارا جناب, اور اس میں آپ لوگوں نے کیا مسئلہ ہے؟ یہ دیکھیں لنک بھی گیا ہوا ہے لیکن اس کے باوجود بھی ابھی تک جو ہے ریکارڈنگ چلی ہے نہیں ہو. جی جناب آپ لوگ کال کر رہے ہیں ہمیں 03449363366. السلام علیکم.
3: السلام علیکم.
0: جی وعلیکم السلام. کون ہے جی ہمارے ساتھ؟
3: جی احمد نان.
0: نام احمد نان بھائی کیسے ہیں آپ؟ خیریت سے ہیں؟ ٹھیک ٹھاک ہیں؟
3: جی بالکل ٹھیک. آپ سنائیں ٹھیک ہے؟
0: پروگرام سن رہے ہیں براہ راست سن رہے ہیں ٹاک میں ہمارا پروگرام؟
3: جی جی لائیو سن رہے ہیں.
0: اچھا جی شروع سے سن رہے ہیں, پتا چل گیا بھائی کیسن نے نیا کیا لانچ کر دیا ہے؟
3: شروع سے سنا اور سر یہ اویلیبل ہو گئی ہے؟ نہیں
0: ہو گئی ہے, بالکل پہنچ گئی ہے جناب. حاجی ضربت خان کے پاس پہنچے ہیں. کون سی مارکیٹ ہے؟ صدام مارکیٹ کے اندر, صدام پلازا کے اندر. ٹھیک ہے 450 قیمت ہے لیکن اس سے گزارا کروائیں گے, اسے کہیں کہ نئی چیز ہے. خلیل بھائی نے کہا تھا کہ رعایت کرنی ہے تو ہو سکتا ہے اس سے آپ کو.
3: اصل میں ایک سر ایک بات ہے, جس چیز میں ریزلٹ ہونا تو اس سے انسان جو ہے نا 20-30 or 50 زیادہ لگ جائیں تو کوئی فرق نہیں پڑتا. ریزلٹ ہے اس میں نا, اگر ریزلٹ نہیں ہے تو پھر تو وہ جو 450 ہے نا وہ بھی مہنگے ہیں,
0: وہ بھی مہنگے ہیں اصل بات. لیکن ایک چیز ہم آپ کو کہہ رہے ہیں کہ ایک چیز ریزلٹ والی بھی ہے اور اس میں اگر گنجائش دکاندار کر سکتا ہے تو کرے نا. ٹھیک ہے جناب, یعنی کہ سارے تو سارے جیب بھر کے نہ لے کے جانے. جیسے اب اس سے پہلے بھائی بات کر رہے تھے کہ ہمیں تو 2000 کے اوپر کچھ نہیں ملتا, تو اس کے لیے انہوں نے ان کے لیے بنایا ہوا ہے جو کہ خریدتے ہیں پرچون والے نا. تو بھائی آپ نے بھی اگر آپ کو مسئلہ ہے سکن کا اور اس کو استعمال کریں, آپ کو پہلے دن سے ہی اس کریم کے ریزلٹ جو ہے صبح اٹھیں گے تو آئینے میں نظر آئیں گے ان شاء اللہ.
3: جی بالکل ایسی بات ہے سر.
0: ٹھیک ہے جی
3: انشاءاللہ جائیں گے, اسپیشلی لائیں گے انشاءاللہ, یہ بھی یوز کریں گے.
0: ہاں یہ بھی یوز
3: کیونکہ ہم آپ کے پروگرام سنتے ہیں اور آپ کی کمپنی سے ہمیں پیار ہے.
0: اچھا جی
3: ہم کہتے ہیں کہ اسی طرح ہمیں ریزلٹ ملتا رہے, جیسے طاقت پلس ہے اور چیزیں تو ہم نے یوز نہیں کی لیکن طاقت پلس بہت ہی بہترین ریزلٹ ہے اور امید ہے.

0: माशाल्लाह इनका भी रिजल्ट अच्छा होगा।
1: हाँ बिल्कुल, ये नई चीज है, हमारी नया फार्मूला है, ठीक है जनाब, स्किन क्लियर फार्मूला, और 100% रिजल्ट का हम आपको वादा करते हैं इस प्रोडक्ट के साथ इंशाल्लाह 100%। ठीक हो गया जी, बहुत शुक्रिया जनाब, थैंक यू सो वेरी मच जी। अच्छा जी, एक तो ये क्रीम हमने लॉन्च की है, इसी के साथ दो क्रीमें और भी हमने लॉन्च की हैं इसी क्रीम के साथ। आज के दिन में दो और क्रीमें, एक कोल्ड क्रीम, खैर अभी इतनी सर्दी नहीं आई, लेकिन हमने पहले से आपको बता दिया है कि केसर ने कोल्ड क्रीम भी लॉन्च कर दी। कोल्ड क्रीम बोलते हैं क्या कहते हैं सराय की ठिंदी क्रीम है जनाब, जिनको खुश्की बहुत ज्यादा होती है, ठीक है जनाब, जिन लोगों को खुश्की बहुत ज्यादा होती है तो वो इस्तेमाल कर सकते हैं जी। शाहजहान मेंबर सनल एक दफा वाला के मौजूद हैं, अस्सलाम वालेकुम। अच्छा नेट काम नहीं करें ना पिया, तो कोई दस्सा तो नहीं। अच्छा चलो भैया, तुसे सुनो जनाब, ठीक ठाक ही वे?
2: शुक्र है सर, अल्हम्दुलिल्लाह, बस देखन दा प्रोग्राम बस आ के अगला लई से तवाल भी ऐसा खुश बैठे थे, खाते को भी ऐसा खुश बैठे थे जो लई से
1: चाहे रिकॉर्डिंग ऐसा खुश है। अच्छा आज ऐसा तो रिकॉर्डिंग सुन दे बैठे हुए तो पता नो असी नवी क्रीम अस लॉन्च की थी, स्किन क्लियर क्रीम, ठीक है जनाब, खैर मुबारक, तुसा इंदे कोल पहले सारी जाफरानी क्रीम इस्तेमाल की थी है, अच्छा उन्दे बाद सारी ग्लूटा वाइट क्रीम इस्तेमाल की थी है, ते तुसा आखसो के भाई इतने खूबसूरत क्रीमा तुसा साको दिते हैं तो बात भी क्या इंदी जरूरत है, ई लॉन्च करने की जरूरत है, तो भाई सारी कंपनी नवे दौर दे नाल चलदी है हमेशा, कोई भी नवी शे आसी जिवें जफरानी पहले है बात, उन्दे बाद ग्लूटा वाइट आई है, बात हुन सीरम क्रीमा दा दौर आ गई है कि सीरम कोल बनी हुई क्रीम, ते चार किस्म दे सीरम असा इस्तेमाल कीते से, आम क्रीमा कोले महंगी क्रीम है 450 रुपए दी है, लेकिन और रिजल्ट मिलसन, और रिजल्ट मिलसन के अगले क्या दिन अंगलियां अपने मुंह पा कर सन के भाई ये कैसे लई हुई जो तेरा मुंह इतना क्लियर थी गये, तेरा चेहरा इतना क्लियर थी गये तेरा,
2: बिल्कुल असल भी सर कैसा जेड़ा प्रोडक्ट भी है असल भी हिट नंबर रिजल्ट आंदा
1: जी जनाब, ते ए जेरी क्रीम असा बनाई है ई कोई जरूर ट्राई करे सो जित तो को लगे के भाई असा बहुत सारे क्रीमा लैन ते या असा को ओए रिजल्ट नहीं मिले जिवें के सारा दिल लगदा है, ते दिल वाले रिजल्ट वास्ते केसन स्किन क्लियर फार्मूला घिनो इस्तेमाल करो ते वासा को दसो को तुम्हारी स्किन कितनी साफ ते कितनी क्लियर थई है, ठीक है सही सपोर्ट करे सो रहा नवे को नवे शेसो रहा सोने को सोना बने सो वे क्योंकि सारी कंपनी का नारा है प्यारा लगना तो सब का हक है, बहुत मेहरबानी जनाब, शुक्रिया। तो जनाब तीन क्रीमें एक साथ हमने लॉन्च की हैं, तो एक स्किन क्लियर क्रीम फार्मूला, दूसरा कोल्ड क्रीम, ठीक है जनाब, खुश्क जिनकी जिल्द होती है उनके लिए कीमत क्या है इसकी मैं आपको बताता हूँ, और तीसरी बहुत ही प्यारी क्रीम हमने इन क्रीमों के साथ लॉन्च की है जो कि फेयर एंड लवली फार्मूला है, यानी केसन लवली फेस के नाम से क्रीम हमने आज इंट्रोड्यूस करवा दी है, जो लोग फेयर एंड लवली को बहुत ज्यादा इस्तेमाल करती हैं, फेयरनेस क्रीम को बहुत ज्यादा इस्तेमाल करते हैं तो उन लोगों के लिए है, और इनकी कीमतें क्या हैं इन दो क्रीमों की वो भी मैं आपको साथ में बताता हूँ। अस्सलाम वालेकुम।
0: वालेकुम सलाम
1: जनाब, क्या
0: भाई है? भाई
1: जी मैं बिल्कुल जी ठीक हूँ, फारूक ताहिर फारूक भाई क्या हाल है जनाब? ताहिर फारूक चंगे वे वैसे ही ठीक ठाक हैं जी, आज तो माशाल्लाह तुम्हारे को तुम्हारी दुकान भी केसन दे सारे प्रोडक्ट नाल भरी पई होसी।
0: नहीं नहीं नहीं अद्धा भी कमी आई है
1: के रे साई, हाय के अकबर ते सारा परफ्यूम नहीं गया तुम्हारो
0: परफ्यूम नहीं गया खान नहीं गया रुजी वाले एक नुका भाई खा बंद है पैसा नहीं आया।
1: हाँ
0: कोई जाले की सेवा
1: बड़ा अच्छा जी, ओ कल कल कल कल इंशाल्लाह कल बात ठीक चक्कर तुम्हारे को लग सी थे, मैं कोई दसो तुम्हारे को नवे प्रोडक्ट सारे आ गए ना जी राय दिसेंदा बैठा मैं
0: जी जी जी
1: किवे लगे
0: नहीं कि तू चेक कर लूं तो मैं आप चेक की देना
1: केरे केरे चेक की देना
0: कोड क्रीम पे फेस लवली
1: किवे लगे तो डू में क्रीमा
0: बेहतरीन लगे
1: की मैं
0: दूं जी वाले तो केरे तुम स्किन केयर फार्मूला भी था ना।
1: हां हां
0: उनका भी तो पैकिंग थोड़ी हालत में सही थी वे
1: अच्छा
0: लवली क्रीम बड़ी बढ़िया है।
1: अच्छा चलो क्रीम इकट्ठे फीलिंग ते गया ना, चलो ओ वन तुसा रिप्लेस करवा के ना, ठीक है जनाब
0: वो मैं अलग कार्यक्रम कर।
1: अच्छा मैं को तुसा ही दसो
0: साबन साबन पर त्रै नहीं पहुंचे मेरे ਇੱਕ ਗਲੂਟਾਮਾਈਟ ਨਹੀਂ ਪਹੁੰਚਿਆ ਤੇ ਵੀ ਆਪਣਾ
1: ਮਿਲਕੀ ਸਾਬਣ, ਜ਼ਫਰਾਨੀ ਸਾਬਣ, ਅਕਬਰ, ਜ਼ਾਰਾ ਇਹ ਭੇਜਣੇ ਤੁਹਾਨੂੰ ਕੱਲ ਬੁਲਾ ਕੇ। ਅੱਛਾ ਮੈਂ ਕੋਈ ਦੱਸੋ ਨਵੇਂ ਪ੍ਰੋਡਕਟ ਜਿਹੜੇ ਸਾਰੀ ਜਿਹੜੀ ਲਵਲੀ ਫੇਸ ਕਰੀਮ ਹੈ ਜਿਹੜੇ ਕਿ ਫੇਰ ਲਵਲੀ ਫਾਰਮੂਲਾ ਹੈ, ਤੁਸੀਂ ਕੋਈ ਚੈੱਕ ਕੀਤਾ ਹੋਵੇ ਕਿਵੇਂ ਲੱਗੀ ਤੁਹਾਨੂੰ?
0: ਮੈਂ
1: ਚੰਗੀ ਲੱਗੀ, ਯਾਨੀ ਕਿ ਬਿਲਕੁਲ ਸੇਮ ਫਾਰਮੂਲਾ ਜਿਵੇਂ ਹੈ ਅਲਹਮਦੁਲਿਲਾ ਫਾਰਮੂਲਾ। ਤੇ ਸਰਦੀਆਂ ਵਾਸਤੇ ਸਾਡੀ ਕੋਲਡ ਕਰੀਮ ਤੁਹਾਨੂੰ ਆ ਗਈ ਹੈ, ਸਹੀ ਮਜ਼ੇ ਤੋਂ ਭਾਈ ਲਿਸਨਰ ਜਿੰਨੇ ਸੁਣ ਰਹੇ ਹਾਂ ਪ੍ਰਾਈਸ ਇਹਨੂੰ ਤੇ ਕੋਈ ਨੀ ਲਿਖੇ ਵਧੇ। ਠੀਕ ਹੈ ਜਨਾਬ, ਜਿਹੜੀ ਲਵਲੀ ਫੇਸ ਕਰੀਮ ਹੈ ਉਹ 250 ਰੁਪਏ ਦੀ ਦੇਸੋ ਸਹੀ, 250 ਰੁਪਏ ਦੀ। ਠੀਕ ਹੈ ਜਨਾਬ, ਜਿਹੜੀ ਕੋਲਡ ਕਰੀਮ ਹੈ ਉਹ 200 ਰੁਪਏ ਦੀ। ਠੀਕ ਹੈ ਜਨਾਬ, 200 ਰੁਪਏ ਦੀ। ਤੇ ਜਿਹੜੀ ਹਾਂ ਅਸਾਂ ਰੇਟ ਬਹੁਤ ਨਾਰਮਲ ਰੱਖੇ ਸੀ ਹਰ ਕਹਿੰਦੀ ਅਪਰੋਚ ਦੀ। ਠੀਕ ਹੈ ਜਨਾਬ, ਹਰ ਬੰਦਾ ਗਿਣ ਸਕੇ ਲਵਲੀ ਫੇਸ ਜਿਹੜੀ ਹੈ ਇਹ ਵਕਤ ਇਹ ਜਿਹੜਾ ਉਹਨਾਂ ਦਾ 420 ਰੁਪਏ ਦਾ ਜਾਰ ਆਉਂਦਾ ਪਈ ਹੈ, ਅਸਾਂ ਤੋਂ 250 ਰੁਪਏ ਤੇ ਦਿੱਤਾ ਸੀ। ਤੁਹਾਡੇ ਕੋਲ ਲੋਕ ਗਿਣ ਵੈਸੇ ਤੁਸੀਂ ਇਨਸ਼ਾਅੱਲਾ ਇਹ ਸਭ ਕੁਝ ਦਰਜਨ ਦਰਜਨ ਦਾ ਆਰਡਰ ਕਰੇ ਸੋ ਜਿਵੇਂ ਤੁਸੀਂ ਆਰਡਰ ਭੇਜਿਆ ਹੋਵੇ ਨਾ ਤਾਂ ਇਹ ਦਿਲ ਖੋਲ ਕੇ ਲੋਕਾਂ ਕੋ ਦਿਓ। ਤੇ ਉਹ ਦੂਜਾ ਜਿਹੜਾ ਸਾਡਾ ਸਕਿਨ ਕਲੀਅਰ ਫਾਰਮੂਲਾ ਉਹ ਤੁਹਾਡੇ ਕੱਲ ਵਲਾ ਕੇ ਪਹੁੰਚ, ਅਸੀਂ ਜਿਹੜਾ ਆਰਡਰ ਰਹਿ ਗਈ ਉਹ ਵੀ ਕੱਲ ਤੁਹਾਨੂੰ ਆਵੇ। ਠੀਕ ਹੈ ਤਾਰੇ ਫਰੂਖ ਭਾਈ, ਫਰੂਖ ਤਰ ਭਾਈ
0: ਮਹੀਨੇ
1: ਚਲੋ ਬਸ ਠੀਕ ਹੈ ਫੋਨ ਰਾਬਤਾ ਕਰੇ ਸੋ ਇਨਸ਼ਾਅੱਲਾ ਕੱਲ ਫਰਦਰ ਬਸ ਉਹ ਠੀਕ ਹੈ ਬਸ ਉਹ ਲੜਕੇ ਨੇ ਮੈਨੂੰ ਮੈਸੇਜ ਕਰ ਛੋੜਾ ਹੈ ਲੇਕਿਨ ਬਾਹਰ ਤੱਕ ਕਾਲ ਸਾਰਾ ਸਟਾਕ ਭਿਜਵਾ ਦੇ ਸੂ। ਠੀਕ ਹੈ ਜਨਾਬ, ਠੀਕ ਹੈ ਜੀ, ਬਹੁਤ ਮਿਹਰਬਾਨੀ ਜਨਾਬ, ਸ਼ੁਕਰੀਆ। ਅੱਛਾ ਜਨਾਬ, ਇਹ ਕੀਮਤੇ ਇਹ ਇੱਕ ਦੁਕਾਨਦਾਰ ਭਾਈ ਹੈ ਔਰ ਇਨਕੇ ਪਾਸ ਆਜ ਹਮਾਰਾ ਸਮਾਨ ਪਹੁੰਚਾ ਹੈ ਜਿਸਮੇ ਲਵਲੀ ਕਰੀਮ ਗਈ ਹੈ, ਸਾਥ ਮੇ ਕੋਲਡ ਕਰੀਮ ਗਈ ਹੈ ਔਰ ਇਸਮੇ ਇਨਕੋ ਸਕਿਨ ਕਲੀਅਰ ਫਾਰਮੂਲਾ ਵੀ ਗਿਆ। ਤੋ ਕਹਤੇ ਕਿ ਮੈਨੇ ਖੁਦ ਚੈੱਕ ਕੀਏ ਹੈ ਔਰ ਹਰ ਚੀਜ਼ ਇਨਕੋ ਬਿਹਤਰ ਲੱਗੀ। ਦੁਕਾਨਦਾਰ ਫੌਰਨ ਚੀਜ਼ ਕੋ ਚੈੱਕ ਕਰਤਾ ਹੋਤਾ ਹੈ ਕਿਉਂਕਿ ਉਸੇ ਹਰ ਕੰਪਨੀ ਕਾ ਪਤਾ ਹੋਤਾ ਹੈ ਕਿ ਯਾਰ ਅਗਰ ਇਹ ਡੇ ਕਰੀਮ ਹੈ ਲਵਲੀ ਤੋ ਫਿਰ ਲਵਲੀ ਕਿਸ ਤਰ੍ਹਾਂ ਇਹ ਕਿਸ ਤਰੀਕੇ ਸੇ ਤੋ ਉਹ ਕਿਆ ਕਹਿ ਰਹੇ ਹੈ ਬਹੁਤ ਚਲੇਗੀ। ਕੋਲਡ ਕਰੀਮ ਮੇ ਕਿਆ ਕਹਿ ਰਹੇ ਥੇ ਭਾਈ ਕਿ ਇਹ ਬਹੁਤ ਦੋਨੋ ਚੀਜ਼ੇ ਬਹੁਤ ਚਲੇਗੀ। ਵਜ੍ਹਾ ਕਿਆ ਹੈ ਕਿ ਹਮਨੇ ਵਹੀ ਮਿਆਰ ਰੱਖਾ ਹੈ ਦੋਨੋ ਕਾ। ਠੀਕ ਹੈ ਜਨਾਬ, ਲੇਕਿਨ ਕੀਮਤੇ ਬਹੁਤ ਕਮ ਰੱਖੀ ਹੈ। ਕੋਲਡ ਕਰੀਮ ਜੋ ਹੈ ਸਿਰਫ 200 ਰੁਪਏ ਕੀ ਆਪਕੋ ਮਿਲੇਗੀ ਔਰ ਜੋ ਲਵਲੀ ਕਰੀਮ ਹੈ ਵੋ 250 ਰੁਪਏ ਕੀ ਆਪਕੋ ਮਿਲੇਗੀ। ਇੱਕ ਔਰ ਕਾਲਰ ਹਮਾਰੇ ਸਾਥ ਹੈ, ਅਸਲਾਮ ਅਲੈਕੁਮ ਐਮ ਬੀ ਸਾਹਿਬ।
3: ਵਾਲੇਕੁਮ ਸਲਾਮ ਸਰ ਜੀ, ਕਿਵੇਂ ਹਾਲ ਹੈ? ਅੱਜ ਤਾਂ ਸਾਹਿਬ ਡਬਲ ਸ਼ੋਅ ਸੁਣਦੇ ਪਏ, ਇਹਨੂੰ ਐਫਐਮ ਤੇ ਸਭ ਰਿਕਾਰਡਿੰਗ ਸੁਣਦੇ ਪਏ 29:40 ਇਹਨੂੰ ਜੇ ਨਾ ਫੇਸਬੁੱਕ ਤੇ ਸਭ ਲਾਈਵ ਸੁਣਦੇ ਪਏ।
1: ਹਾਂ ਬਸ ਫੇਸਬੁੱਕ ਲਈਓ, ਅੱਜ ਤੁਹਾਡੇ ਪਾਸੇ ਨੈਟ ਦਾ ਮਸਲਾ ਸੀ ਜਿਹਦੀ ਵਜ੍ਹਾ ਕੋ ਮੈਂ ਖਿਆਲ ਪਲੇ ਨਹੀਂ ਕਰ ਸਕੇ, ਰਿਕਾਰਡਿੰਗ ਚਲਾ ਦਿੱਤੀ ਨੇ। ਕਿਵੇਂ ਹਾਲ ਹੈ ਸਹੀ? ਠੀਕ ਠਾਕ ਹੋ ਤੁਸੀਂ?
3: ਅਲਹਮਦੁਲਿਲਾ ਅਲਹਮਦੁਲਿਲਾ ਅਲਹਮਦੁਲਿਲਾ ਸ਼ੁਕਰ ਜੀ ਜੀ।
1: ਅੱਜ ਖੁਸ਼ੀ ਹੈ ਦੀ ਸਾਰੇ ਵਾਸਤੇ ਕਿਉਂਕਿ ਕਿਸ
4: ٹانگ ڈی خان دے وزیرستان خلق دے پورا دے خوشولی زیرائی ویس دے توس پخپل شہر ٹانگ شے سید مشکور احمد صاحب دے گنے بیموریوں نے علاج کوی، مثلا جوڑونو دردینا، پٹے دردینا، بواسیر، خونی وبادی، بے اولادی، ارک النساء، تور زیڑائی، زیڑ زیڑائی او دے دینا علاوہ دے زنانا او مردانا پوشیدہ امراض علاج حکو۔ پاتہ یودلارائی الشفا دواخانہ شاوال مارکیٹ نیزد ریفک پوائنٹ ٹانگ سٹی موبائل نمبر 0319-55-23-404
5: د ضلع ٹانگ د ہلکو دپارا دا خوشحال زیر استاسو تا دو معیاری علاج دپارا چرتا ہم دتلو ضرورت نشتا استاسو پوخپل ہار ٹانگ کی دو ہر قسم بیماری علاج پو آسانا کی دلائشی مثلاً پٹو دردنا جڑونو دردنا بواسیر خونی بدی نواسیر گردے کانے ترہی کانے جڑونو دردنا پٹو دردنا ددین علاوہ دا زنانا او مردنا ہر قسم پٹو مرضون علاج ہپ آسان کی دلائشی نو پتا یاد ستے صحت ہم یو میڈیکل اسپتال نور مارکیٹ پرانا ڈکھانا گلی تنگ بازار ٹانگ موبائل نمبر 0331-66-32-231 شکریہ
6: زندگی میں سکون صحت سے جڑا ہوتا ہے اور جب علاج قدرتی ہو تو یقین خود بہت بڑھ جاتا ہے اشما ہربل آئل قدرت کا علاج سکون کا احساس اور شفا کا بھروسہ اشما ہربل آئل قدرتی جڑی بوٹیوں سے تیار کردہ ایک ایسا آئل جو بے شمار بیماریوں میں مفید ہے جیسا کہ معدے کی تیزابیت جلن بدہضمی بوک کی کمی قبض دل اور گردوں کی تکلیف جوڑوں اور پٹھوں کے درد سر درد موقع چالے یہ سب تکلیف اب ختم کیونکہ حل ہے صرف اور صرف اشما ہربل آئل قدرتی جڑی بوٹیوں سے تیار کردہ یہ شفا بخش آئل جسم کے اندر اور باہر دونوں کے لیے مفید اشما ہربل آئل قدرت کا مکمل علاج ہر درد کا آسان حل
5: یو آر لسنگ ریڈیو امن 88.4 ٹانگ اسٹے ٹیون ود اس نو ٹینشن رائس فیس واش کم چیز تاسو مخته ورکې خلا خیس او تاسو مخړي نرم ملایم هغه زموږ پیندې چې وای چې دما په مخ باندې د غنا تیر سری دی یا د دینه لواستر ګلان دي توري توري هلکې جوړې شوې دي هغه د وجې موږ ډېرې زیاتې پریشان یو نو بالکل چې په مارکیټ کې اوس اویلیبل دی نو ٹینشن رائس فیس واش او ورسره نو ٹینشن فارمولا کریم کم پیسې ما سره چې تاسو مخ بشي نرم ملایم چمکدار او د ستر ګلان دي توري توري هلکې په مکمل توګه لري کوي چې بالکل د انتظار د خبریں ہم اس لارشے پر مارکیٹ کے نو ٹینشن رائس فیس واش نو ٹینشن فارمولا کریم اور نو ٹینشن بیوٹی سو پرواق لے اور استعمال کے ان شاء اللہ کلی ریزلٹ بتاؤ تو ملاوی گی نو بالکل پریشان کے گیما پر مارکیٹ کی اویلیبل دی نو ٹینشن پروڈکٹس زانے رواق لے استعمال کے میں نے چیز
7: زمزم ہیئر شیمپو اینڈ زمزم ہیئر آئل زمزم ہیئر آئل د ویختانو کلاکڑی یو پدوا او ویختانو لاور کوي یو قدرتی چمک چمک آیا ستاسو په ویختانو کې خشکی ده ویختان مو غرزيږي ویختان مو ودن کوي یا مو ویختان ماتيږي زمزم ہیئر شیمپو اینڈ زمزم ہیئر آئل هم ستاسو د فاره دي کوم چې ستاسو د ویښتو خشکی خارخ په مکمل توګه ختموي نو بالکل جی هم اوس ځان له انتخاب وکړئ زمزم هیئر شیمپو اینڈ زمزم هیئر آئل چې هایست مو یو فدوشي نو د ملاویدو پته یاد ساتئ فرنٹیئر فرنیچر چارفائی نائلون مارٹ مد مقابل گلی گلابی فم ٹانگ سٹی رابطہ نمبر 0343-912-1745
8: ریڈیو امن

0: आते हैं, सरदर्द को ही ले लें, अब उसमें थकावट की वजह से भी हो सकता है, नींद की कमी की वजह से भी हो सकता है, पानी की कमी की वजह से हो सकता है, खून की कमी की वजह से हो सकता है, या ब्लड प्रेशर की वजह से हो सकता है। अब जब भी हो आप उसमें पेन किलर खाएंगे तो वो आपके वजूद को जो है वो नुकसान ही पहुंचाएगी,
1: ऐसी बात है बिल्कुल।
0: और बार बार आप आपकी सेहत जो है वो भी डाउन होगी, आप जहनी तौर पर भी परेशान और जिस्मानी तौर पर तो वैसे ही कमजोर,
1: ऐसी बात है बिल्कुल।
0: कोशिश करा करें कि पेन किलर ज्यादा ना हो, और अगर हो भी तो मुआलिज के मशवरे से हो,
1: ऐसी बात है,
0: अपने तौर पे ना हो तो इंशाल्लाह आप अगर थोड़ा सा वक्त निकालें और अगर हो सके तो दवाखाने पे मिल लें तो इसका एक प्रॉपर सोल्यूशन है, और उम्मीद है कि आपकी ये गोलियों की आदत जो है ये छूट जाएगी,
1: ये बिल्कुल खत्म हो जाएगी। तो बिल्कुल सामिन इकराम, सेहत का पैगाम आप समाज फरमा रहे हैं जो कि अलशिफा दवाखाने के खसूसी ताउन से आपकी खिदमत में डेली 7 बजे से लेकर 8 बजे तक बिल्कुल लाइव और बराह रास्त पेश किया जाता है। कल इंशाल्लाह बरोज़ हफ्ता सुबह 8 से लेकर शाम 4 तक हकीम साहब अपने क्लिनिक में मौजूद होंगे। एड्रेस नोट फरमाइएगा, अलशिफा दवाखाना, शवाल मार्केट, नज़्द ट्रैफिक पॉइंट, टांग सिटी। अस्सलाम वालेकुम।
2: वालेकुम सलाम
1: जी, कौन है, कहां से मेरे भाई?
2: भाई जान आपका प्रोग्राम सुन रहा हूँ, गुलाम अब्बास खंडोया हूँ।
1: जी जी जी जी, गुलाम अब्बास भाई फ्रॉम लिया, कैसे हैं? ठीक ठाक हैं, तबीयत से ठीक है गुलाम अब्बास भाई?
2: ठीक हूँ, अल्लाह की मेहरबानी, हकीम साहब बेहतरीन बातें कर रहे हैं।
1: ऐसी बात है, हकीम साहब बेहतरीन बातें किया करते हैं। सुनाए गुलाम अब्बास भाई, कोई सेहत के हवाले से सवाल है आपका?
2: मेरा सवाल ये है कि बस सर में थोड़ा थोड़ा कभी कभी दर्द रहता है,
1: ठीक है,
2: आ जाता है दर्द, कभी चला जाता
1: है। बिल्कुल ऐसी बात है, ठीक है जी, आप रेडियो सुनते रहे गुलाम अब्बास भाई, हकीम साहब से मशवरा लेते हैं इसके बारे में।
2: ठीक है,
1: ठीक है जी। हकीम साहब हमारे निहायत ही काबिल एहतराम लिसनर लिया से हमारे जी साथ होते हैं और काफी पुराने लिसनर हैं, 3-4 साल से हमारे। सो उनके सर में दर्द होता है, हकीम साहब क्या मशवरा देंगे आप भाई को?
0: देखें, इसके लिए तो जो है बेहतरीन चीज वो ये है कि आप बाजार से ज्वारिश जालीनूस ले लें, आप सॉरी अपना अस्तुखदूस ले लें,
1: अस्तुखदूस ज्वारिश
0: ज्वारिश अस्तुखदूस ले लें, और उसका आधा चम्मच सुबह और आधा चम्मच शाम पानी से ले लिया करें, इंशाल्लाह कुछ ही दिनों बाद ये देखेंगे कि ये इनकी जो थोड़ी थोड़ी सर में रहने की दर्द है,
1: ठीक है,
0: ये खत्म हो जाएगी,
1: ये खत्म हो जाएगी। चलें ठीक है, कॉलर है, अस्सलाम वालेकुम। अस्सलाम वालेकुम जी, मेरे भाई साथ रेडियो को बंद कर लें जी, क्या पूछना चाहते हुए हकीम साहब दे कोलू?
3: हेलो
1: जी जी,
3: हेलो
1: जी, तो मेरे भाई जो है ना रेडियो पर अपनी आवाज हकीम साहब सुनना चाह रहे हैं, जिसकी वजह से जो है ना डिस्टर्बेंस होती है, तो जनाब जब भी कॉल किए करें तो कोशिश किए करें कि आप रेडियो से या दूर चले जाए करें,
0: उसके बाद स्लो कर दें,
1: हाँ ऐसी बात है, या बंद कर दें, चूंकि आपका कोई सवाल है, आप सीरियस हैं तो आप अपना सवाल करें, और बस भाई हैं, आप क्या कह सकते हैं। एक मरतबा फिर हमारे साथ भाई हैं, अस्सलाम वालेकुम। वालेकुम अस्सलाम जी, क्या पूछना चाहेंगे हकीम साहब से?
3: हेलो,
0: शायद हमारी आवाज नहीं आ
1: रही। नहीं हकीम साहब, मैं आवाज सुन पा रहा हूँ, मेरी आवाज जो है ना वो रेडियो पर भी जा रही है और साथ भाई भी सुन रहे हैं। तो चलिए जी, आपका भी कोई सवाल है मेरी बहन का, भाई का, सो आप बिल्कुल हकीम साहब से पूछ सकते हैं 0319-55-23-404 पर या 0963-511-488 पर भी आप पूछ सकते हैं। 0963-511-488 पर आप हमें कॉल कर सकते हैं। अस्सलाम वालेकुम। हेलो
4: हेलो
1: हेलो, अस्सलाम वालेकुम।
4: वालेकुम सलाम
1: जी, क्या पूछना चाहते हैं जी? तो मेरे भाई आपकी आवाज जो है ना मेरे पास डबल डबल क्या ट्रिपल ट्रिपल आ रही है। अस्सलाम वालेकुम। अस्सलाम वालेकुम। अस्सलाम वालेकुम जी, कौन और कहाँ से मेरे भाई? हाँ जी जी, तो मेरे भाई
0: सही नहीं है,
1: नेटवर्क का मसला है। सो हकीम साहब इंशाल्लाह कल आप मौजूद होंगे अपने क्लिनिक पर
0: सुबह इंशाल्लाह बरोज हफ्ता, اور صبح 8 بجے سے شام 4 بجے تک
1: حکیم صاحب موجود ہوں گے اور مریضوں کا جو چیک اپ
0: بالکل ہے وہ چلے گا, تو اپنی روٹین سے جو آنے وہ تو آتے ہیں اور
1: بالکل ایسی بات ہے. اچھا حکیم صاحب, کل بھی میرے ذہن میں ایک سوال تھا, میں آپ سے پوچھنا چاہتا تھا. ایک بہن نے ہمیں میسج کیا تھا کہ انس بھائی حکیم صاحب سے پوچھیں کہ کیا سرمے سے جو ہے نا آنکھوں کی نظر میں فائدہ ہو سکتا ہے. لیکن ایک کالر ہیں حکیم صاحب, ان کو سن لیتے ہیں پھر آپ ذرا سرمے کے بارے میں بتائیے گا. السلام علیکم. السلام علیکم.
3: وعلیکم السلام.
1: جی
3: بھائی خیر خیریت؟
1: اللہ کا شکر ہے. جی کون اور کہاں سے بات کر رہے ہیں آپ؟
3: ہم ٹانگ سے بات کر رہے ہیں, آپ کا پروگرام ہم سن رہے ہیں.
1: اچھا,
3: مجھے پیشاب کو زیادہ آتا ہے, یہ کیا وجہ ہے؟
1: سعید جی ریڈیو اور وہ حکیم صاحب ذرا دے بارے کے مشورہ کو
3: کیا؟
1: میں نے کہا ریڈیو سنی ہے, حکیم صاحب سے مشورہ لیتے ہیں اس کے بارے میں.
3: اچھا, میرا ایک بیٹی ہے, وہ اس کا زبان تو نہیں ہے, 30 مہینے کا ہے, یہ خراب ہے.
1: کیا بتا رہے ہیں آپ؟
3: یہ میں ایسا کہہ رہا ہوں کہ میرا ایک بیٹی ہے چھوٹا, اس کا زبان تو نہیں ہے, 30 مہینے کا ہے, وہ خراب ہو جاتا ہے
1: زبان اس کی, پک
0: جاتی ہے.
1: ٹھیک ہے, اور یہ بتائیے گا کہ آپ کی عمر کتنی ہے میرے بھائی؟
3: عمر میرا تقریباً 21 سال کا ہے.
1: 21 سال عمر ہے. ٹھیک ہے, آپ ریڈیو سنتے رہے ہیں جی, حکیم صاحب سے مشورہ لیتے ہیں. جی حکیم صاحب, بھائی ٹانگ سٹی سے ہی ہیں اور 21 سال عمر ہے, اور کہتے ہیں کہ مجھے پیشاب زیادہ آتا ہے, اور 30 ماہ کی بچی ہے جس کا منہ بار بار پک جاتا ہے. حکیم صاحب یہ مسئلہ حکیم صاحب زیادہ ہوتا ہے چھوٹے بچوں میں, منہ کا پک جانا
0: ہوتا ہے کہ والدہ کے جسم میں گرمی ہوتی ہے, اس کے معدے میں تذابیت ہوتی ہے. اب جو بچے فیڈ لے رہے ہیں, جو دودھ پیئیں گے,
1: ایسی بات ہے,
0: وہ پھر گرمی جو ہے ان کے وجود میں کنورٹ ہوگی بچوں میں.
1: تو حکیم صاحب اس میں یعنی کہ ماں کو چاہیے کہ وہ ٹھنڈی چیز استعمال کرے,
0: ہے ایسا ہی ہے کہ والدہ کو چاہیے کہ وہ ذرا تھوڑا سا اپنے معدے کا خیال کرے, اپنے وجود کی گرمی کو نظر میں رکھے, تیزابیت کو دور کرے, تو بچہ آٹومیٹکلی ٹھیک ہو جائے.
1: اچھا مطلب کہ جو مائیں ہیں یعنی کہ جن کے چھوٹے بچے ہیں, ان کو گرم چیزیں نہیں استعمال کرنی چاہیے,
0: گرم چیزیں
1: وہ جو چیز استعمال کرنی چاہیے جس کی تاثیر ٹھنڈی ہو. حکیم صاحب
0: بالکل ایسا ہے.
1: حکیم صاحب آپ بتا دیں نا کچھ ایسی چیزیں.
0: دیکھیں ایسی کئی ہیں, تیز مرچ مسالے پہلے بند کر دیں, اس کے ساتھ ساتھ پھر کچھ ایسی چیزیں جیسے یہ شیور مرغی ہے اور آئلی زیادہ چیزیں, وہ چیزیں کہ جو آپ کے معدے میں جا کے ہیٹ پیدا کرتی ہیں, گرمائش دیتی ہیں,
1: تذبیت ہوتی ہے,
0: وہ نہ, تو اس کی بجائے آپ تھوڑی سبزیاں زیادہ استعمال کریں, اور اگر ایسا موقع ہے تو پھر آپ محسوس کرتے ہیں کہ میرے ہاتھ میرے جسم میں گرمی زیادہ ہو رہی ہے, تو پیروں میں سے سیک نکل رہا ہے,
1: بالکل,
0: تو پھر آپ ایسا کر سکتے ہیں کہ پنساری سے آپ 50 گرام کوزا مصری,
1: ایسی بات ہے,
0: اور 50 گرام خشک ثابت دھنیا جو عموماً ہمارے گھروں میں بھی ہوتا ہے, سوکھا ہوا دھنیا لیں ثابت اور کوزا مصری لیں, ان دونوں کو آپ گرائنڈ کریں,
1: ایسی بات ہے,
0: اور آدھا آدھا چمچ جو ہے نہار منہ پانی کے ساتھ لے لیا کریں,
1: بالکل,
0: تو یہ آپ کے جسم میں ٹھنڈک لائے گی بغیر کسی نقصان کے,
1: ایسی بات,
0: آپ کی گرمی نکلے گی. تو اب جب آپ بچے کو فیڈ دیں گے تو کم از کم بچے کی وہ گرمائش اس کو نہیں پہنچے,
1: ایسی بات ہے بالکل,
0: کیونکہ بچے کا اگر نازک ہے ابھی, وہ اس کی زبان پہ اثرات فوری طور پہ
1: ہے, وہ بتا بھی نہیں سکتا,
0: اب اس کی زبان پھٹے گی, وہ تنگ ہوگا,
1: وہ روئے گا,
0: بالکل, اس کے لیے پھر یہ ہے کہ آپ اگر زیادہ ہے تو آپ اس کو تھوڑا بہت بکری کا دودھ دے سکتے ہیں, بکری کا دودھ ٹھنڈا ہے, زبان بھی ٹھیک ہو جاتی ہے, زبان کے چھالے ٹھیک ہو جاتے ہیں.
1: ٹھیک ہے,
0: اگر بچہ ذرا بڑا ہو تو پھر تباشیر وغیرہ پیس کے اور وہ پھر زبان پہ ڈالی جاتی ہے, ساتھ اس کے کتھا سفید ایک پنساریوں سے مل جاتا ہے,
1: ٹھیک ہے,
0: تو اس سے یہ ہے کہ وہ زبان کے چھالے ٹھیک ہو جاتے ہیں.
1: تو حکیم صاحب اس کے علاوہ جو بھائی کا مسئلہ تھا پیشاب زیادہ آنا,
0: ان کی یہ دیکھنا ہے کہ آیا ان کو کوئی مسئلہ نہیں, بعض دفعہ ہم لوگ چیک ہی نہیں کرواتے ہیں, بعض دفعہ شوگر کا مسئلہ ہو سکتا ہے,
1: یہ بھی ہے,
0: بعض دفعہ ایسا ہوتا ہے کہ مسانے میں ٹھنڈک زیادہ ہو سکتی ہے یا گرمائش زیادہ ہو سکتی ہے, اس کی وجہ سے بھی پیشاب کی زیادتی زیادہ آتا ہے,
1: ایسی بات ہے.
0: اگر وہ ٹانگ سٹی میں ہے تو پھر میرا تو ان کو یہی کہنا ہے کہ آپ کچھ وقت نکال کے
1: تو
0: دواخانے پہ ملنے, تاکہ میں آپ کی نبض بھی دیکھوں, آپ کی تشخیص کروں, اور پھر آپ کو کوئی بہتر مشورہ دوں.
1: بالکل ایسی بات ہے. تو بالکل لسنرز, آپ وابستہ ہیں ریڈیو امن کے ساتھ, ریڈیو امن 88.4 ٹانگ کے ساتھ آپ وابستہ ہیں, صحت کا پیغام آپ سماعت فرما رہے ہیں, جو کہ الشفا دواخانہ کے خصوصی تعاون سے آپ کی خدمت میں ڈیلی 7 سے لے کر 8 بجے تک بالکل لائیو اور براہ راست پیش کیا جاتا ہے. دوستوں آپ کا کوئی بھی صحت کے حوالے سے سوال ہے آپ محترم حکیم صاحب سے کال کے ذریعے ایس ایم ایس کے ذریعے پوچھ سکتے ہیں 03-1955-23-404 پر یا 09-63-511-488 پر آپ حکیم صاحب سے کال کر کے پوچھ سکتے ہیں. اس کے علاوہ انشاءاللہ کل بروز ہفتہ الشفا دواخانہ سارا دن کھلا رہے گا اور حکیم سید مشکور احمد شاہ صاحب الشفا دواخانہ میں صبح 8 سے لے کر شام 4 بجے تک موجود ہوں گے اور مریضوں کا چیک اپ آنا جاری رہے گا. ایڈریس نوٹ فرمائیے گا, الشفا دواخانہ شوال مارکیٹ نزد ٹریفک پوائنٹ ٹانک سٹی. ٹھیک ہے جی, آپ کال کر سکتی ہیں 09-63-511-488 پر اینڈ 03-1955-23-404 پر بھی آپ کال کر سکتے ہیں. السلام علیکم. السلام علیکم.
5: وعلیکم السلام.
1: چرنگی ابرو رو سو کو لکھوں جی نظر سر آئے
5: جو وزیرستان خبر ہے جو ما یا لور دا جاسے کال دا آنکھ کے نیجی نا ناسیبہ دے
1: مطلب چی یو کال اس وقت نہ دین سی صحیح دے سی صحیح دا دار تو آیا چی اردو بندے خوب پوئے گو کنا برو پا اردو بندے خوب پوئے گو کنا بس صحیح دا جی ریڈیو بار بھائی حکیم صاحب سر دے بارے کے مشورہ کو حکیم صاحب وزیرستان سے ہمارے بھائی ہیں اور پوچھ رہے ہیں کہ انس بھائی میری ایک سال کی بچی ہے, حکیم صاحب سے ذرا پوچھیں کہ وہ بیٹھ نہیں سکتی. حکیم صاحب ایک سال کی بچی ہے,
6: اب اس کا کوئی بخار وغیرہ ہوا ہے, یہ کلیئر نہیں نہ ہے
1: ایسی بات, کوئی مسئلہ ہوا تھا,
6: کوئی مسئلہ ہے اور بچی بہت چھوٹی ہے, ایک سال کی بچی ہے, بچوں کے لیے ذرا تھوڑا سا کمپلیکیٹڈ ہو جاتے ہیں بعض دفعہ. ہاں لیکن اگر ان کا ادھر ٹانک کی طرف آنا ہوتا ہے اور یا انہوں نے ہو سکتا ہے بچی کے ڈاکٹر کو دکھایا ہو یا ٹیسٹ کروائے ہو, تو اگر ہو سکتا ہے تو بچی کے بغیر یعنی ان کا چکر لگے تو پھر اس کے وہ جو ٹیسٹ ان کے پاس پڑے ہیں وہ اگر لے کے یہ دواخانے پہ آتے ہیں
1: ان کا ٹانگ چکر لگے, اگر حکیم صاحب بچی ساتھ ہو تو پھر تو اور بھی
6: کوئی مسئلہ نہیں, وہ آ جائے بچی, بعض دفعہ آ جاتے ہیں بچے ساتھ تو یہ ہے کہ ساتھ اس کی رپورٹس آ جائیں, یا اگر بچی بھی آ جاتی تو چلے بندہ دیکھ کے
1: ایسی بات ہے
6: کوئی نہ کوئی تو بہتر مشورہ دے سکتا ہے.
1: بالکل ایسی بات ہے. کالر ہیں, السلام علیکم. السلام علیکم. جی اللہ کا شکر ہے, میرے براہ کون تھے کتوں گال کریں دے پہ اللہ شکر بس برا کی تو گال کرنے پہ آباد جو ٹھیک ہے جی, کیا پوچھنا چاہتے ہوئے حکیم صاحب دیکھو جی جی اللہ کا شکر ہے میں نے برا کیا پوچھنا چاہتے ہوئے حکیم صاحب دیکھو ٹھیک ہے ٹھیک ہے ٹھیک ٹھیک ہے ٹھیک ٹھیک ہے جی ریڈیو تو سن دے رہو آصف بھائی حکیم صاحب کو مشورہ کرنے بہتر تو یہ ہے جو تسا انہوں کو دواخانے تے گھینا اس علاج تو ڈیفینیٹلی موجود ہے الشفا دواخانہ تے ٹھیک ہے ٹھیک ہے ریڈیو سن دے رہو تسا حکیم صاحب کو اس بارے مشورہ کرنے ٹھیک ہے جی حکیم صاحب بھائی ہیں الہی آباد سے یہیں ٹانک میں جی سٹی میں تو پوچھ یہ رہے ہیں کہ ان کے گھر میں ایک پیشنٹ ہے 35-40 سال عمر ہے اور سر کے پچھلے سائڈ میں درد شروع ہو جاتا ہے
6: جی
1: ایک گھنٹے کے لیے شروع ہوتا ہے یا 45 منٹ کے لیے اس کے بعد ختم ہو جاتا ہے تو یہ مسئلہ کیا ہے اور کیا اس کا علاج موجود ہے الشفا دواخانہ میں؟
6: ہاں بالکل علاج تو ہے لیکن اب یہ ہے کہ پیشنٹ کا کولیسٹرول لیول چیک کروایا ہے. بعض دفعہ ہوتا ہے کہ کولیسٹرول کے بڑھنے کی وجہ سے بھی درد ہوتا ہے اور اس کے ساتھ ساتھ یہ پٹھے کھینچے جاتے ہیں.
1: ایسی بات ہے بالکل. ہاں
6: اب چیز یہ ہے کہ اگر یہ نزدیکی ہیں تو کوشش کریں کہ اگر پیشنٹ آ جاتا ہے تو فوراً بہتر ہے, اگر نہیں آتا تو یہ خود دواخانے پہ ایک وزٹ کر لیں
1: اور
6: اس ٹائم جو پیشنٹ کے بارے میں سارے کیس ہسٹری لے کے تو انہیں زیادہ بہتر میں مشورہ دے.
1: بالکل ایسی بات,
6: اور انشاءاللہ اس کے فائدے مند ہی ہوگا.
1: چلیں ٹھیک ہے. سو اس کے علاوہ حکیم صاحب ایک آئی تھنک ایک اور کالر ہے ہمارے ساتھ. السلام علیکم. السلام علیکم.
7: وعلیکم السلام. منف بھائی شکر
1: اللہ شکر دبرور سو کو لکم جنا جی فیضان بھائی چیر صحت والے سر سوال تھا جی جی
8: آواز جی
1: ہاں بالکل جی آواز روان دے خپل سوال وایو فیضان بھائی
8: بڈا پلار میں دا سی خوشی جی لسن ایدر خوشی جی
1: سیدا چلو صحیح دسی ریڈیو اور وہی فیضان بھائی حکیم صاحب سے دے بارے کے مشورہ کو اوکے سولہ جی حکیم صاحب فیضان بھائی کہتے ہیں کہ میرے والد صاحب ہیں ان کے ہاتھوں میں ٹانگوں میں سر میں اکثر درد ہوتے ہیں جس کی وجہ سے وہ کہتے ہیں کہ ان کے سر کے بال بھی اب گرنا شروع ہو گئے ہیں سو اس کا علاج حکیم صاحب بتائیے گا
6: دیکھیں علاج اس کا جب ہی بتایا جائے گا جب پیشنٹ سامنے آئے گا کیونکہ ایجڈ ہیں اور دوسرا یہ ہے کہ اب دیکھنا ہے جسمانی لحاظ سے بھی کمزور ہیں ان کے اعصاب کمزور ہیں تو اگر مریض کو یہ لے کے والد صاحب کو اگر دوا خانے پہ آتے ہیں
1: ایسی بات
6: تو وہ زیادہ بہتر ہو جائے گا
1: سو ایک اور جو ہے حکیم صاحب میسج میرے پاس آیا ہے کہ السلام علیکم انس بھائی حکیم صاحب کو بھی سلام کہتے ہیں کہ حکیم صاحب میں پہلے دو تین روٹیاں کھا لیتی تھی مگر اب آدھی روٹی بھی مشکل سے کھاتی ہوں اب کہتے ہیں کہ ایسا لگتا ہے کہ پیٹ بھر گیا ہے اس کے ساتھ ساتھ میری رنگت بھی کالی ہو گئی ہے ڈل ہو رہی ہے وزن بھی کم ہو رہا ہے مجھ سے کوئی ایک اچھا سا مشورہ دیں عشا جو ہے نا ڈیرہ اسماعیل خان سے میں سن رہی ہیں جی حکیم صاحب
6: ہاں بہن ہمارے ظاہر بات ہے کہ
1: جی جی
6: ایک منٹ میں ان کا بہن کا سوچ لو مسئلہ کیونکہ انہوں نے کہا ہے کہ پیٹ جو ہے وہ جلدی بھر جاتا ہے
1: یعنی کہ پہلے دو تین روٹیاں کھاتی تھی اب آدھی روٹی کھانے سے
6: میدے پہ بوجھ بن جاتا ہے ایسا لگتا ہے جیسے بھر گیا ہے تو اب اس میں ظاہر بات ہے کہ اس میں تیزی سے وزن بھی ساتھ ان کا کم ہو رہا ہے
1: ظاہر سی بات ہے کہ میری رنگت بھی کالی ہو رہی ہے
6: بالکل ان کی جلد جو ہے وہ ڈل ہو رہی ہے تو اس سے تو یہ ہے کہ آپ بجائے اس کے تھوڑا سا ٹائم نکال لیں تو معالج سے مشورہ ضرور کریں
1: پہلی لازمی
6: یہ ہے بالکل لازمی ہے کیونکہ اس یہ ایسا مرض ہے کہ اس میں لگتا ہے ایسا ہی ہے کہ تھوڑا سا کھاتے ہیں تو احساس ہوتا ہے کہ ہمارا پیٹ بھر گیا ہے اور جبکہ جسم کو پوری غذا ہی نہیں ملے گی تو وزن کیسے بڑھے گا پھر وزن گرنا شروع ہو جاتا ہے
1: ایسی بات ہے بالکل
6: اور جو ہے غذائیت تو ظاہر بات ہے کہ اس میں اب وجہ کیا ہے غذا نہیں ملے گی
1: بالکل
6: تو خون نہیں بنے گا اور جب خون کی کمی ہوگی تو ظاہر بات ہے جلد کی رنگت جو ہے وہ بھی ڈل ہوگی
1: ظاہر سی بات ہے
6: اب اس میں عام جو ہے وجوہات جو اس کی آ جاتی ہیں وہ یہی ہے کہ ایک تو میدے کی سستی کہ میدا صحیح خوراک کو ہضم ہی نہیں کر پا رہا
1: ایسی بات ہے
6: اور وہ جو چیز کو آگے کو دھکیلنے کے لیے طاقت استعمال ہوتی ہے وہ میدا پوری طرح نہیں دے رہا
1: بالکل
6: اور وہ سست ہے اب اس سے احساس یہی ہوگا کہ میرا پیٹ جلدی بھر گیا پہلے میں میری خوراک ٹھیک تھی اب میری خوراک کم ہے دوسرا پھر ہو سکتا ہے کہ ان میں خون کی کمی ہو
1: ایسی بات ہے ہاں سے
6: کیونکہ اب خون کی کمی غذائیت کی کمی اور وزن گرنا یہ خون کی کمی کی وجوہات ہو سکتی
1: بالکل ایسی بات ہے ہاں
6: پھر یہی جو رنگت ہے وہ پیلی ہوگی اور یا پھر وہ ڈل ہوگی اس پہ مائل پہ آنا شروع ہو جائے گی تو بہتر تو یہ ہے کہ اگر یہ اس پہ آ کے ملے
1: دواخانے
6: پہ آ جائیں تو وہ سب سے بہتر ہے
1: چلیں ٹھیک ہے
6: باقی بعض دفعہ ایسا بھی ہو جاتا ہے کہ میدے میں تیزابیت میدے کا
1: ایسی بات ہے ہاں
6: اس کی سوزش یہ چیزیں بھی جو ہیں بھوک کو اور ہاضم کا جو ہمارا نظام ہے نظام انہضام اس کو خراب کرتی ہیں
1: بالکل ایسی بات
6: پھر لیڈیز ہیں ظاہر بات ہے پھر بعض دفعہ ہارمونز
1: اوپر نیچے
6: یہ ڈسٹرب ہو جاتے ہیں تھائیرائیڈ کا مسئلہ ہو سکتا ہے اس کے ساتھ ساتھ شوگر کا مسئلہ ہو سکتا ہے یا بعضوں کا جگر کا گردوں کا اس میں فرق آتا ہے تو پھر اچانک جو ہے وہ وزن کم ہونا شروع ہوتا ہے اسی لیے ان کو مشورہ تو یہی ہے کہ آپ کوشش کریں کہ معالج سے ملیں
1: ایسی بات ہے
6: اور آپ کا کیس پوری طرح سامنے آ جائے
1: ہاں
6: احتیاط طور پہ وہ یہ کر سکتے ہیں کہ بجائے اس کے کہ تین ٹائم کھانے کے
1: ٹھیک ہے
6: اس کو آپ تھوڑے تھوڑے ٹائم بعد کھانا شروع کریں یعنی تھوڑا تھوڑا ٹکڑیوں میں بانٹ دیں
1: ایسی بات ہے
6: تھوڑا سا کھا لیا پھر گھنٹے بعد تھوڑا سا کھا لیا اور جتنی غذا یہ نرم اور وہ زود ہضم رکھیں گے اتنے ان کے لیے بہتر ہے
0: बाकी दूध है, शेक है, यखनी है, घर का सूप है, ये इस्तेमाल करें ताकि इनकी गजाइत जो है वो कम ना हो, वो पूरी मिले, जिस्म इनका बेहतर रहे, वजन इनका ना गिरे, और कोशिश करें कि खाने के दौरान जरा ज्यादा पानी ना पिए।
1: ठीक है, सुजी हकीम साहब, एक और मैसेज मेरे पास है
0: जी जी,
1: कि अनुज भाई हिचकी को रोकने के लिए हकीम साहब से कहीं कोई देसी नुस्खा या टोटका तो बता दें।
0: हिचकी बड़ा पुराना मसला है ये,
1: ऐसी बात है,
0: और इसके लिए तो पहले तो ये होता था, और अब भी बार दफा लोग करते हैं कि थोड़ी सी चीनी मुंह में डाल लेते हैं और उसको फिर घोल के, यानी वो घुलती है मुंह में, और फिर आस्ता आस्ता उसे निगल लेते हैं।
1: ऐसी बात है बिल्कुल।
0: या फिर ये है कि नींबू ले लें और एक टुकड़ा हो, थोड़ी सी उस पर चीनी छिड़क के तो वो चूस लें, जब भी हिचकी बंद हो जाती है। हाँ, या अगर आपके किचन में सिरका पड़ा है, चाहे वो सफेद है चाहे सेब का है, उसका एक चम्मच चाय वाला छोटा जाए, अगर आप वो पी लेते हैं तो उसी वक्त हिचकी आपकी रुक जाएगी।
1: ठीक है,
0: या फिर यह है कि आप ठंडा पानी इस्तेमाल कर लें घूंट घूंट करके,
1: ऐसी बात,
0: वो भी हिचकी को रोक देता है। इसी तरह ये अदरक की चाय है, वो आप पी सकते हैं, वो भी हिचकी रोक देगी।
1: सो हकीम साहब, एक मैसेज है कमरान भाई का
0: जी।
1: तो कमरान भाई, आप जो मसला पूछ रहे हैं उसके बारे में हम ऑन एयर बात नहीं कर सकते, बेहतर यही होगा कि आप प्रोग्राम के बाद हकीम साहब से रब्ता कर लें। आप प्रोग्राम के बाद हकीम साहब के साथ कॉल पर इसी नंबर पर जिस नंबर पर आपने मैसेज किया है, यानी कि 0319-5530-404 पर सामईन इकराम, वो मेरे भाई जिनके पोशीदा अमराज हैं, कोई ऐसा मसला है जिसके बारे में ऑन एयर नहीं बताना चाहते, तो आप प्रोग्राम के बाद भी हकीम साहब से रब्ता कर सकते हैं 0319-5530-404। इसके अलावा इंशाल्लाह कल बरोज़ हफ्ता हकीम सैयद मशकूर अहमद शाह साहब अलशिफा दवाखाने में सुबह 8 से शाम 4 तक मौजूद होंगे, और अलशिफा दवाखाना कल बरोज़ हफ्ता सारा दिन खुला रहेगा, हकीम साहब मरीजों का चेकअप आना भी जारी रखेंगे। एड्रेस नोट फरमाइएगा, अलशिफा दवाखाना, शवाल मार्केट, नज ट्रैफिक प्वाइंट, टांग सिटी। मजीद तफसीलात मालूमात के लिए, लाइव प्रोग्राम में कॉल करने के लिए, या प्रोग्राम के बाद हकीम साहब से राबता करने के लिए नंबर नोट फरमाइएगा 0319-5530-404 पर आप कॉल कर सकते हैं 0319-552-3404 पर। सो जी हकीम साहब, मैंने आपसे पूछा था, एक बहन ने मैसेज किया था सुरमे के बारे में, हकीम साहब जरा सुरमे की अफदियत बताइएगा कि सुरमे के क्या क्या फायदे हैं।
0: सुरमा सदियों से इस्तेमाल हो रहा है,
1: ऐसी बात,
0: और उसके बाद में साथ आंखों को ताकत भी देता है,
1: ऐसी बात,
0: आंखों को खूबसूरत भी दिखाता है, और दूसरी बात यह है कि ठंडक देता है,
1: और
0: इससे निगाह तेज होती है। सुरमे की अगर देखा जाए तो बहुत अफादियत है,
1: ऐसी बात है,
0: और लेकिन कामयाब वो हैं या इससे फायदा वो जो रूटीन से लगाते हैं इसे, तो उनकी निगाह कभी कमजोर नहीं पड़ती है।
1: अच्छा, और इसके अलावा हकीम साहब, मतलब कि जिन बहनों की भाइयों की नजर कमजोर हो चुकी है, उनको ग्लासेस लग चुकी हैं, क्या वो सुरमे को इस्तेमाल करके क्या उनकी नजर फिर वापस आ सकती है, यानी कि तेज हो सकती
0: है? नहीं तेज हो सकती, उसकी कई रीजन है, एक तो फर्क आता है। हाँ, ये जरूर है कि जो आंखों में जलन या जो आंखों में तेजाबियसी महसूस होना, पानी आना, सुरमा उस चीज को खत्म करता है, लेकिन जो नजर आपकी वीक हो गई है,
1: ऐसी बात है,
0: उसको आप बजाय इसके कि आप सुरमे पे डिपेंड करें, आप उसका आई स्पेशलिस्ट से चेक करवा के,
1: ऐसी बात है,
0: और उसके मुताबिक जो उसका ट्रीटमेंट है वो लें, ठीक हो जाती है।
1: अच्छा हकीम साहब, एक और बात बताइएगा, एक मेरे पास मैसेज अभी आया है कि अनस भाई, हकीम साहब से पूछे कि मैं वेल्डिंग का काम करता हूँ, और वेल्डिंग की काम की वजह से मेरी आंखों में अक्सर जलन होती है, तो मतलब मैंने काम भी करना होता है, तो मुझे ऐसी आप कोई चीज बताएं जो मैं रात को लगा के सोऊं और मेरी आंखों में जो है ना थोड़ा बहुत जो है ना ठंडक हो।
0: देखिए उसके लिए तो ज्यादातर तो है कि खालिस अरके गुलाब,
1: अर्के गुलाब
0: अगर मिल जाए तो उसके चंद कतरे ये आंखों में डाल के, दो या तीन कतरे आंखों में, दोनों में डाल के सोएं, तो वो आंखों में जो है उसकी गर्माइश को खत्म करेगा,
1: ऐसी बात,
0: और दूसरा ये है कि आंखों में ठंडक भी देगा,
1: ऐसी बात है।
0: या आप दूसरे ये कर सकते हैं कि ताजा खीरा हो, उसके पीस काट लें,
1: ऐसी बात,
0: और उनको थोड़ी देर के लिए अपनी आंखों पे रात को रख के लेटे करें, तो वो भी आंखों की जो जलन है, जो थकावट है, जो तेजी है, उसको वो
6: खत्म कर
1: सकते हैं,
6: बिल्कुल आंखों में ठंडक देगा।
1: ठीक है, तो हकीम साहब प्रोग्राम का टाइम भी दी एंड होने वाला है, सो आखिर में अपने लिसनर को क्या पैगाम देंगे, और ये भी बताते चलिएगा कि कल बरोज हफ्ता आप मौजूद होंगे अपने क्लिनिक में।
6: जी इंशाल्लाह सुबह 8 से शाम 4 बजे तक दवाखाने पे मौजूद रहूंगा
1: बरोज हफ्ता कल इंशाल्लाह।
6: बाकी यहाँ तक है तमाम लिसनर के लिए, जो बहने हैं भाई हैं उनके लिए तो यही है कि आप अपने आप पे तवज्जो दें,
1: ऐसी बात है,
6: जिंदगी एक अमानत है और हमें खुदा के सामने पेश होके इस अमानत के बारे में हिसाब किताब भी देना है।
1: जाहिर सी बात,
6: तो कोशिश करें कि आप अपनी जिंदगी को मुस्बत तरीके से गुजारें और अपना और अपने इर्द गिर्द के लोगों का ख्याल रखें। अल्लाह आपको अपनी हिफ्ज़-अमान में रखे,
1: आमीन। अल्लाह हाफिज़ हकीम साहब। सभी कुल सामईन इकराम, आप लोगों ने गुफ्तगु समाअत फरमाई देसी तिब के माहिर हकीम अलशिफा दवाखाने के सरपरस्त आला रूह रवां हकीम सैयद मशकूर अहमद शाह साहब की, जो कि हमारे साथ ऑन एयर स्टूडियो में मौजूद थे। आप लोगों के सवाल के जवाब भी दिए, आप लोगों को बहुत अच्छी अच्छी बातें भी की, नुस्खे टोटके भी बताए। सो अगर आपका कोई भी मसला है मेरी बहन का भाई का सेहत के हवाले से, आप हकीम साहब से बिलमुशाफा अपने क्लिनिक पर जाकर रब्ता कर सकते हैं, यानी अलशिफा दवाखाना पे। तो बिल्कुल इंशाल्लाह कल बरोज़ हफ्ता हकीम साहब अलशिफा दवाखाने में सुबह 8 से लेकर शाम 4 तक मौजूद होंगे और मरीजों का चेकअप मायना जारी रहेगा। अब बिल्कुल जनाब एड्रेस नोट फरमाइएगा, अलशिफा दवाखाना शवाल मार्केट नर्स ट्रैफिक पॉइंट टांग सिटी। मजीद तफसीलात मालूमात के लिए और प्रोग्राम के बाद हकीम साहब से राब्ता करने के लिए नंबर नोट फरमाइएगा 0319-55-23-404 0319-55-23-2340 पर आप प्रोग्राम के बाद भी हकीम साहब से रब्ता कर सकते हैं। इसी के साथ मेरे प्रोग्राम का टाइम भी खत्म हुआ चाहता है। अल्लाह हाफिज़, अल्लाह निगेबान एंड अस्सलाम वालेकुम।